0: From cities to villages, Tanfoam is ours. We trust it. It has raised generations. The people of Tanzania have spoken. There is only one mattress. Tanfoam. It supported our grandparents, and today their grandchildren still sleep on it.
1: Allahumma salli ala Muhammad wa ali Muhammad.
2: Nahi lagta. Warna kal mujhse ek aisi galti ho gayi ki uske liye Urdu ka ek behtareen sher to hai. लेकिन अब पता नहीं कि कितने लोग यहाँ पे इतनी उर्दू समझते हैं कि वो शेर समझ में आया और जरा लफ्ज भी उसमें एक आध अच्छा नहीं. उलझा पांव यार का जुल्फे दराज में लो आप अपने दाम में सयाद आ गया. तो कभी कभार ऐसा होता है ना कि खुद ही जो शिकारी है वो उस जाल में फंस जाता है. कल जो मैंने बात कही थी वो एक जर्नलाइज बात थी, अपने बारे में नहीं थी. मेरा तो बिल्कुल स्टाइल और नेचर अलग है. और वो ये कि आज कल ऐसा माहौल बन गया है कि लोग उलमा को भी अपने घर में मेहमान बनाते हुए घबराते हैं. वो मैं अपने बारे में नहीं कह रहा था. मुझे तो मालूम है कि ऐसा कोई मसला नहीं है, लेकिन बहरहाल हैं कुछ लोग, खास तौर पर अगर हम जैसा कोई स्पीकर हो कि जी हमारे घर में तो बेहिजाबी है, अब मौलाना आएंगे तो ये सब देखेंगे तो मिंबर पे हमारा नाम ले ले. मेंबर पे नाम किसी का नहीं लिया जाता, जनरल बात की जाती है. लेकिन अगर मैं कहूं कि मैं एक साहब के घर में गया और वहां पे उनके बच्चे जो थे वो मुहर्रम के शब आशूर म्यूजिक सुन रहे थे और वो उनके वहां गाने चल रहे थे, तो अब खुद ब खुद लोग समझेंगे कि इस मुहर्रम में जहाँ ठहरे हुए ये वहां की बात हो रही है. इस एतबार से मैं खुद भी जरा अवॉइड करता हूँ और मेरा अपना प्रॉब्लम ही कुछ और है. कुछ हेल्थ के इशू है जिसको मेंबर पे बयान करने का मतलब आपका टाइम वेस्ट करना. तो बहरहाल मुझे मालूम है कि अभी भी, कल बार बार मैंने कहा कि अभी भी बहुत अच्छे लोग इस दुनिया में हैं और यहां भी कई मोमिनीन कराम ने मुझसे ये रिक्वेस्ट की कि आप हमारे घर में हमारे साथ स्टे करें, लेकिन मेरे अपने प्रॉब्लम में इस बात को छोड़ दीजिए. अच्छा, अब ये बात मुझे एक आध बात इनकम्प्लीट कंप्लीट करना थी कि एक बार फिर मैं पहली मजलिस के उस जुमले को इसलिए दोहरा दूं कि कल का दिन भी वही फजीलत रखता है. फजीलत का लफ्ज शायद अच्छा ना हो, लेकिन वही अहमियत रखता जो पहली मुहर्रम थी कि हम लोगों का एक अजीब मसला, जब हमारे पास किसी चीज का कोई सलूशन इस्लाम देता है, कोई रेमेडी देता है, कोई दवा बताता है, उस पर तो हम तवज्जो देते नहीं. और जब उसका टाइम गुजर जाता है तो पूरा साल बैठ के अल्लाह से कंप्लेन करते रहते हैं कि ये क्यों हो गया, वो क्यों हो गया, वो प्रॉब्लम क्या है. दुआ हर वक्त मांगी जा सकती है, हर वक्त की दुआ कबूल, लेकिन अल्लाह ने टाइम एंड प्लेस के इतिबार से दुआ की ताकत में फर्क डाला. बहुत सारी जगह ऐसी हैं जहां की दुआ ज्यादा जल्दी कबूल होती है आपके अपने घर की दुआ के मुकाबले में. घर के अल्लाह का वादा तो हर जगह के लिए है कि उदून यस्तजिब लकुम, दुआ मुझसे मांगो मैं कबूल करूंगा, चाहे वो आपका अपना घर हो और चाहे वो खाने काबा का पर्दा हो. लेकिन फिर भी दुआ की ताकत में फर्क पड़ जाता है प्लेस के चेंज होने से. इसी तरह टाइमिंग, अब आपको बताने की जरूरत नहीं है, मैंने पहले दिन बहुत डिटेल में बात कर ली. अब तो वक्त भी मेरे पास कम है तो बड़ी रातें आने वाली हैं, गम का बयान ज्यादा होगा, स्पीच का ड्यूरेशन कम हो जाएगा. तो जल्दी जल्दी बात यह है कि इसी तरह टाइमिंग, शब कदर हो कि शब अरफा हो कि अरफात का दिन हो कि शब जुमा हो कि 15 शाबान हो, ये अहम अहम मौके हैं. उनमें से थर्ड ऑफ मुहर्रम भी, फर्स्ट मुहर्रम और थर्ड मुहर्रम, उसकी दुआ में बहुत ताकत है. और ये जैसा कि मैंने कहा कि कुछ लोगों को बहुत अजीब लगता कि मुहर्रम का पहला अशरा हो, हुसैन के घराने पे दो मुहर्रम को हुसैन करबला पहुंच चुके, वो सारी मुसीबतें आ रही हो, यानी वो अल्लाह जो इम्तिहान ले रहा है, जालिम जो जुल्म कर रहे हैं, और हम बैठकर अपने पर्सनल प्रॉब्लम पेश करें. तो बहुत ही मुख्तसर इसका जवाब मैं देता हूं कि आमाल आशूरा तो आप में से हर एक करता, बल्कि बहुत से लोग आमाले आशूरा को वाजिब नमाजों से भी ज्यादा अहमियत देते. ज़िमनन एक बात मैं अर्ज कर दूं कि ज़ियारत आशूरा आशूरे से हटकर भी एक बहुत ही ताकतवर अमल है. इतना स्ट्रॉन्ग कि बहुत सारे उलमा ये कहते हैं कि यह आम आदमी को रोज पढ़ना भी नहीं चाहिए. मैं इस डिटेल में नहीं जा रहा हूं, वो फिर एक सब्जेक्ट चेंज होगा. زیارت عاشورا کا ایک پرابلم تو آگے کی ایک مجلس میں آئے گا کہ اس کے اندر جو 100 مرتبہ لعنت کا فقرہ ہے وہ ایک مجلس میں آئے گا مرجعیت کے حوالے سے, لیکن ویسے بات میں بات کر رہا ہوں. اس سے زیادہ ایک عام آدمی کے لیے زیارت وارثہ کو ترجیح دی گئی ہے, ایز اے زیارت نہیں, ایز اے دعا. کہ کوئی بھی آپ کا بڑے سے بڑا پرابلم ہو, آپ زیارت وارثہ اس نیت کے ساتھ پڑھیں. دیکھیے, یاد رکھیے گا کہ عبادتوں میں طریقہ ایک ہوتا ہے, نیت کے بدلنے سے عبادت کی فضیلت کچھ اور ہو جاتی ہے. آپ 2 رکعت نماز پڑھیں گے, فجر کی نیت کریں گے تو یہ نماز فجر کی ہو جائے گی. اگر آپ اس میں سنت نماز کی نیت کریں گے, کام سنت نماز ہوگی. اس کے اندر آپ کسی مرحوم کو ثواب پہنچانے کی نماز, وہی نماز ہوگی, وہی 2 رکعت, وہی طریقہ, لیکن نیت کے بدلنے سے اس نماز کے بینیفٹ چینج ہوتے ہیں. وہی زیارت وارثہ, ایک تو آپ سلام کی نیت سے پڑھتے ہیں, وہ ایک مومن کی ذمہ داری اور ڈیوٹی. لیکن کبھی اگر پرابلم پیش آ جائے تو زیارت وارثہ پڑھیں, اور اس زیارت وارثہ یا زیارت عاشورا سے اتنے آسانی سے پرابلم کیوں سالو ہوتے ہیں, اس کا جواب تو نہیں, لیکن اس کی تھوڑی ڈیٹیل حضرت عباس کی جو رات کی مجلس ہوگی اس کے اندر میں دوں گا, کیونکہ وہ بہت اہم ایک میسج ہے. تو بات مختصر کروں کہ زیارت عاشورا, تمام علماء کا یہ میں ویو نہیں بتا رہا, لیکن بعض علماء کا کہنا, ایک لفظ بڑا اسٹرانگ ہے عربی کا, وہ عام آدمی کو سمجھانا جاؤں گا تو آج کی مجلس بھی تمہید میں چلی جائے گی, کہ اس کو کہا جاتا ہے جلالی عمل ہے, بہت ہی اسٹرانگ عمل ہے. یہ اسی طریقے سے ہے کہ جیسے آپ کوئی بہت ہی اسٹرانگ اوور ڈوز والی دوا لے لیں معمولی سی کسی بیماری میں یا ایک نارمل بیماری میں. تو زیارت وارثہ کو زیادہ اہمیت دیجیے گا, ایک عام آدمی کی بات میں کر رہا ہوں. اس کے حوالے سے ایک آج جملہ اور بھی ہے کہ بعض مراجے کے حالات میں ملتا ہے کہ ان سے پوچھا گیا کہ آپ اتنے ہائی اسٹیٹس پہ کیسے پہنچے. انہوں نے کہا ہم روز زیارت عاشورا پڑھتے تھے. ایک واقعہ نہیں, کئی واقعہ, لیکن سبجیکٹ اور ٹاپک میرا آج یہ نہیں ہے, اس لیے میں اس کو چھوڑتا ہوں. تو کہا کہ جب وہ یہ کہتے ہیں تو ہم کیوں نہ کہیں. اور یہ آج کل سوشل میڈیا کی وجہ سے یہ بھی ایک پرابلم ہو گیا کہ ہمارے بڑے بڑے مراجے, مرحوم آغا خلی جیسے مرجے, مرحوم آغا محسن حکیم جیسے مرجے, مرحوم آغا ابو الحسن اصفہانی جیسے مراجے, ان کے حالات میں آ جاتا ہے کہ وہ یہ عمل کرتے تھے تو اس منزل پہ پہنچے. تو آدمی نے کہا میں بھی یہی عمل کروں, نہیں, فرق ہو جاتا ہے. اور اس کی تفصیل میں میں آج نہیں جا رہا ہوں کیونکہ میرا سبجیکٹ کچھ اور ہو جائے گا. تو زیارت عاشورا میں آپ خود دیکھیں گے کہ جب دعا القمہ اس کے ساتھ پڑھی جاتی ہے اور اسی عاشور کے دن پڑھی جاتی ہے, گرچہ وہ دعا صفوان ہے, دعا القمہ نہیں ہے, لیکن مشہور, اس میں آپ کی اپنی حاجتیں وہ آپ پیش کرتے ہیں. اب آج کل تو چونکہ اسکرین کے اوپر ٹرانسلیشن آ رہا ہوتا ہے تو اب آپ سمجھ بھی رہے ہوتے ہیں کہ آپ کیا کہہ رہے ہیں. پہلے جب خالی عربی میں چلتا تھا سلسلہ تو اس وقت تو معلوم نہیں ہوتا تھا کہ آج عاشورے کے دن چاشت کا وقت, زیارت عاشورہ کا بہترین وقت تو ہے کہ سن رائز کے 30 منٹ کے بعد اس کو پڑھا جائے, یعنی اعمال عاشورہ کا بہترین وقت, لیکن ایسا اسلام نے اس کو نماز کی طرح سے پابند نہیں کیا. تو خلاصہ یہ کہ اس میں آپ دیکھیں اپنے پرابلم عاشورے کے دن, جب امام حسین پر وہ دن آ رہا ہے کہ کائنات میں اس سے زیادہ سخت اور غم کا کوئی دن نہیں, اس لیے کہ وہ کریم ابن کریم, وہ کہہ رہے ہیں کہ میرا اکبر بھی مارا جا رہا ہے لیکن میں پہلے تمہاری حاجت سنوں گا, اسے پورا کروں گا اور اس کے بعد پھر میں اپنی اولاد کو دیکھوں گا, کہ کریم ابن کریم. تو اس اعتبار سے جو میں نے پہلی محرم کو بات کہی, اعمال عاشورا کو ایک دلیل بنا کر اس کو ریپیٹ کر رہا ہوں, اور تھرڈ محرم کل کا دن بھی, ویسے تو اس کا بھی وہی حکم ہے کہ پہلے روزہ رکھو اور پھر دعا مانگو, لیکن اس ویدر میں روزہ سنت روزہ ہے چھوڑا جائے, لیکن خالی یہ دعا ایک چیز. یہ دوسری چیز 1802, اس میں وہابیوں نے کربلا پہ اٹیک کیا تھا. اچھا, اس زمانے میں کل اس کا ذکر آیا تھا نا, تو ذرا سا کسی نے کہا کہ تفصیل میں مت جائیے, کیونکہ مولانا آپ تفصیل میں جاتے ہیں تو 10 منٹ کی بات کو آپ 50 منٹ کھینچ لیتے ہیں. ان شارٹ سمری ذرا سا بتا دیجئے, کچھ لوگوں کے لیے ایک نئی بات ہوگی, اور میں خاص اس کانٹیکس میں بھی کہہ رہا ہوں کہ اس وقت جو دنیا کے حالات ہیں اس کے اندر, اب میں بہت احتیاط سے بات کر رہا ہوں, آپ کے اٹینشن ہوگی تو شاید آپ سمجھ بھی جائیں, دنیا کے جو حالات ہیں اس میں کسی وقت بھی کوئی ایسا واقعہ بھی پیش آ سکتا کہ جس کے اندر اسلام کے اہم ترین اور جو بہت ہی ہولی پلیسز ہیں وہ بھی ہو سکتا ہے ختم ہو جائے, ہو سکتا ہے. مثلا خانہ کعبہ کے اوپر فرض کیجئے اٹیک ہو جائے اور خانہ کعبہ کو ختم کر دیا جائے, کتنا بڑا ہمارے لیے صدمہ ہوگا، مر جائیں گے بہت سے لوگ، لیکن اسلامک ہسٹری میں یہ ساری چیزیں پہلے ہو